0: It's 8:30 PM. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman. Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: बीमारी हक दे अवेलाजी सुनत अमल ले अवेलाजी सुनत अमल ले
3: ओस कचेरे तासु तदा से अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जिदली कड़ीदली ढेर गर्जिदली कड़ीदली यो
2: नो बिल्कुल मायूस के गई मां मायूस के गई मां अल शिफा दवा खाना शवाल मार्केट टांग सिटी ता तशरीफ रावड़े और द हकीम मौलाना नुरुल हुदा सेवना पल इलाज तरला सकवले शे
3: और द नूरु मालूमातो दे पारा पदग नंबर काल कवले शे
2: 0319-55-23-404
4: 88.4 Dark.
5: د ضلع ټانګ د حلقو د پاره د خوشاله زیر اوس تاسو ته د معیاري علاج د پاره چرته هم د تلو ضرورت نشته اوس تاسو په خپل هر ټانګ کې د هر قسمه بیماری علاج په

अच्छा, हमारा जो कानून है उससे आने से उस पे आने से पहले, मैं चूंकि आज माओं का दिन है, ख्वातीन का दिन है, बेसिकली माँ एक औरत ही होती है, तो मैं आज बात करूंगा जो पाकिस्तान के अंदर मौजूद कवानीन जो तहफ़ फराम करते हैं ख्वातीन को, उस पे बात करने से पहले मैं थोड़ा सा जिक्र करूंगा कि कैसे इस दीन इस्लाम ने, शरीयत ने औरत के हकूक को वाज़े करते हुए इस माशरे की बुनियाद रखी। देखें, अगर हम नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी मुलायजा करते हैं तो आप सल्लल्लाहु अलैहि वसल्लम ने 25 साल की उम्र में पहली शादी की खतीजतुल कुबरा रज़ी अल्लाह ताला अन्हा के साथ, और वो उस वक्त मक्के की जो ताजिर थे उनमें, मतलब एक अमीर तरीन खातून थी जो कि तजारत किया करती थी। अब नबी पाक ने उनसे शादी की और हम देखते हैं कि ख्वातीन में सबसे पहले इस्लाम में शामिल होने वाली वही खातून है, यानी जब नबी पाक पे वही नाजिल हुई तो अगर हम बात करें कि सारे इंसानों में ख्वातीन और मर्दों को मिला के सबसे पहले ईमान किसने लाया, तो खदीजतुल कुबरा है नबी पाक के बाद, कि उन्होंने सबसे पहले, क्योंकि नबी पाक जब गार हिरा से तशरीफ लाए तो सबसे पहले खदीजतुल कुबरा के पास गए और उनको अपना हाल अहवाल बताया कि मेरे साथ आज क्या हुआ है। तो सबसे पहले जो ईमान लाने वाला अगर कोई इंसान था नबी पाक पे, तो वो खदीजतुल कुबरा थी। तो इससे हमें उस औरत की इस माशरे में जो अहमियत है उसका अंदाजा होता है कि इस्लाम की बुनियाद में कितना कलीदी किरदार अदा किया। फिर वो एक अमीर ताजर थी, वो अमीर, उनके पास पैसे थे, तो उन्होंने फाइनेंशियली जाहिर है सपोर्ट किया नबी पाक को फाइनेंशियली। तो इससे हमें सबसे पहला सबक क्या मिला कि दीन इस्लाम में, शरीयत में जो औरत है उसका कारोबार करना, तिजारत करना, ये कहीं पे ममानत नहीं है उसकी, इसको इंडोर्स किया गया। अगर ऐसा होता तो नबी पाक सबसे पहले ईमान, यानी जब वही नाजिल हुई तो उसके बाद सबसे पहले अपनी बीवी को कहते कि आज के बाद आपने तिजारत नहीं करनी, सबसे पहले उनको तिजारत से रोकते, लेकिन ऐसा नहीं हुआ। वो तिजारत उन्होंने की, खदीजतुल कुबरा जो है वो उन्होंने तिजारत की, उन्होंने कारोबार में, उन्होंने बिजनेस में अपने आप को इन्वॉल्व रखा और वो पैसे कमाती रहीं। तो अब कहने का मकसद ये है कि आप देखें कि इस्लाम की बुनियाद में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के साथ जो ठहरी रही तो वो एक औरत थी। फिर उसके बाद हम देखते हैं कि आयशा रज़ियल्लाहु ताला अन्हा का किरदार, यानी आप देखें कि पूरे हमारे तक जो शरीयत पहुंची है उसमें कितनी ज़्यादा अहादीस हैं जो अम्मी आयशा रज़ियल्लाहु ताला अन्हा से रिवायत हो के हम तक पहुंची, ठीक है। तो उनका किरदार फिक को ग्रो करने में, शरीयत को ग्रो करने में कितना अहम था, ये भी हम बखूबी जानते हैं। इसके साथ साथ उमर रज़ियल्लाहु ताला अन्हा ने अपने दौर में एक सहाबिया को, जो औरत थी, उनको फूड इंस्पेक्टर के तौर पे, यानी चेक, जो प्राइस कंट्रोल, यानी जो एसी घूम रहा होता है, आप देखते हैं बाजारों में आपके नरखनामे चेक कर रहा होता है कि जी ये जो सब्जी है ये आप ज्यादा तो नहीं बेच रहे महंगी, आप गोश्त तो ज्यादा नहीं बेच रहे महंगा, आप बाकी चीज ज्यादा तो नहीं बेच रहे महंगा। तो वो उमर रज़ी अल्लाह तआला के दौर में ये ड्यूटी किसकी थी, एक खातून की थी, एक औरत की थी। तो औरत को एक किरदार दिया गया कि वो माशरे में बाजार में जाए और बाजार में जाके चेक करे, क्योंकि ये तो जो रेट कंट्रोल है ये तो बाजार का काम है, यानी तो बाजार में आपको जाना पड़ता है। तो वहां जाते थे उमर रज़ियल्लाहु के दौर में, उनको अपॉइंट किया गया और वो प्राइस कंट्रोल चेक करती थी कि जी कहीं पे कोई कसाई, कोई सब्जी वाला, कोई दूध वाला महंगे दामों तो चीज नहीं फरोख्त कर रहा। उसके बाद जो बेटियों को जिंदा दफन किया जाता था, उस जिंदा दफन करने की सबसे पहले जो नफी है वो इस्लाम ने की, शरीयत ने की। सबसे पहले उसको इंतहाई कातिलाना और जाहिलाना अमल करार दिया, तहफ्फुज फराम किया। उसके बाद आप देखें कि इस्लाम से पहले ख्वातीन को विरासत में हिस्सा नहीं दिया जाता था, जो कि अब भी पाकिस्तान के कुछ इलाकों में राइज है। वो जो रिवाज था, जो नबी पाक सल्लम जो इस शरीयत को लेके हमारे तरफ आए, उससे पहले जो राइज था, यानी हिंदुओं में, कुफारे मक्का में, कुरैश जो उस वक्त के कुफारे मक्का थे, वो क्या करते थे, वो बहनों बेटियों को हिस्सा नहीं देते थे। यानी बाप अपनी जिंदगी में ही सारा हिस्सा बेटों को दे जाता था, या जी उसके मरने के बाद जो बड़ा बेटा होता था वो सारी की सारी विरासत का हकदार हो जाता था। हमारे से एक कॉलर है, वो ले लेते हैं। अस्सलाम वालेकुम जी। हेलो, अस्सलाम वालेकुम। तो औरत को विरासत में किसने
حصہ دیا شریعت نے، وراثت میں اس کو لے کے آئے، اس کو تحفظ فراہم کرنے کی کوشش کی، مالی طور پہ اس کو مضبوط کرنے کی کوشش کی گئی کہ عورت کو تحفظ فراہم کیا جائے، عورت کو معاشرے میں وہ کردار چونکہ اس نے نبھانا ہے تو وہ مالی طور پہ بھی مضبوط ہونی چاہیے۔ تو اس کا باپ کی وراثت میں اس کو حصہ رکھا گیا، سب سے پہلے شریعت نے اس کا حصہ دیا، یعنی اس کو باپ کی طرف سے بھی حصہ ملنا ہے، اس کو شوہر کی طرف سے بھی حصہ ملنا ہے، اس کو بیٹے کی جداد میں سے بھی حصہ ملنا ہے۔ یہ تین دیکھیں، اگر وہ بیٹی کی صورت میں ہے، ہمارے ساتھ ایک کالر ہیں وہ اٹینڈ کر لیتے ہیں۔ بار کال، السلام علیکم۔ ہیلو۔ تو ہمارے ہاں کس طرح اس کو حصہ ملا؟ سب سے پہلے اس کو قانون نے پروٹیکٹ کیا، ہمارے ہاں اس کو بیٹی کی صورت میں باپ کی وراثت میں سے حصہ دیا، پھر اس کے بعد اس کو شوہر کی وراثت میں سے حصہ دیا کہ اگر شوہر فار ایگزامپل مر جاتا ہے اور اس کی بیوی زندہ ہے تو اس کو شوہر کی وراثت میں حصہ دیا گیا۔ اس کے بعد اس کو حصہ دیا گیا اس کے بیٹے کی وراثت میں، اگر بیٹا مر جاتا ہے ماں کی زندگی میں تو بیٹے کی کوئی جائیداد ہے تو اس کا وہ ماں کا اپنا حصہ ہے اس میں 1/6 جو کہ اس کی ماں کو ملے گا اگر وہ اس کی زندگی میں فوت ہو گیا ماں کی زندگی میں۔ تو سب سے پہلے تو مالی طور پہ عورت کو مضبوط کیا گیا، اس کو تحفظ فراہم کیا گیا، اس کو اس کا حصہ دیا گیا۔ اس کے بعد مالی طور پہ حصہ دینے کے بعد، ہمارے ساتھ ایک کالر ہیں دوبارہ، السلام علیکم۔ ہیلو۔ السلام علیکم۔ جی کون کہاں سے بات کر رہے ہیں؟ جی آواز آپ کی بہت سلو ہے، آپ کائنڈلی تھوڑا اونچا بولیے۔ ہیلو۔ نہ جی، میں ایڈوکیٹ خباب علی آرائی بات کر رہا ہوں، اگر آپ کا کوئی قانونی مسئلہ ہے تو آپ بتا سکتے ہیں۔ اچھا، تو اس کے بعد جی جو بات کر رہا تھا کہ اس کو حصہ دیا گیا قانون کی طرف سے، جب وہ حصہ اس کو مل گیا تو اب ایک اور اہم ایشو تھا، وہ تھا شوہر کے ساتھ، یعنی جو ایک رشتہ ہے بیوی کا، میاں بیوی کا، اس کو کیسے اسلام نے تحفظ فراہم کیا۔ ٹھیک ہے، چار شادیوں کا حکم نہیں دیا، چار شادیوں کو کی ممانعت نہیں رکھی، اللہ نے یہ حکم نہیں دیا کہ آپ نے حج، جس طرح نماز کا حکم ہے، روزے کا حکم ہے، تو شریعت نے چار شادیوں کا حکم نہیں دیا بلکہ چار شادیوں کی اجازت رکھی، لیکن ان کے ساتھ انصاف، عورت کو پھر تحفظ فراہم کیا کہ جی انصاف کر سکیں، آپ چاروں میں برابری کا سلوک کر سکیں، انصاف کر سکیں، اور اگر آپ برابری کا سلوک نہیں کر سکتے، آپ انصاف نہیں کر سکتے تو آپ کو اجازت نہیں ہے، آپ کی پکڑ ہو سکتی ہے۔ تو یہ کچھ بنیادی چیزیں تھیں جن کو اسلام نے انڈورس کیا، اور عورت کے جو تحفظ ہے اس کی بنیاد اسلام نے رکھی۔ ہم دیکھتے ہیں ہمارا جو ویسٹرن معاشرہ ہے نا، جہاں پہ آج عورتوں کے حقوق کی بات کی جا رہی ہے، عورتیں ننگی ہو کے گھوم رہی ہیں، یہ معاشرہ اگر دیکھیں آپ 1920-30 تک، یا آج سے 100 سال پہلے آپ چلے جائیں، تو انہی عورتوں کا جو بیڑا غرق ویسٹرن معاشرے نے کیا آپ سوچ نہیں سکتے۔ جو ویسٹ نے، اسی یورپ نے جس طرح عورت کو ٹریٹ کیا ہے وہ آپ کے ذہن و گمان میں بھی نہیں آ سکتا۔ وہ عورت کو بالکل، ایک اسلام نے 1400 سال پہلے عورت کو تحفظ فراہم کر دیا تھا، لیکن ویسٹ نے صرف 100 سال پہلے ہی اس کی بنیاد رکھی ہے۔ 100 سال پہلے تک انہوں نے عورت کو کتے کی حیثیت سے رکھا ہوا تھا، آپ ہسٹری پڑھیں آپ کو سمجھ آئے گی۔ تو اصل جو حقوق ہے خواتین کے، یہ میں اس پہ آج اس لیے گفتگو کر رہا ہوں کہ پچھلے دنوں عورت مارچ پاکستان میں ہوا، بعض دفعہ باقی عورتوں کی تنظیمیں ہیں جو کہ بات کرتی رہتی ہیں، اور اس میں آپ اختلاف رکھ سکتے ہیں، ہزار قسم کے ہمارے اختلافات اس سے ہو سکتے ہیں، لیکن جو بنیادی چیز تھی، اس کو سمجھنے کی ضرورت ہے کہ جو حقوق، جو تحفظ عورت کو فراہم کیا گیا ہے ہمارے شریعت میں، جو قوانین ہماری شریعت میں عورت کو تحفظ فراہم کرتے ہیں، وہ دنیا کے کسی اور قانون میں موجود نہیں ہے۔ ہر طرح سے عورت کو پروٹیکٹ کیا گیا ہے۔ آپ یہ دیکھیں، جب آپ شادی کرتی ہیں تو آپ کی تمام نان و نفقے کی ساری ذمہ داری مرد پہ ڈالی گئی، وہ کرے گا، وہ آپ کو گھر بھی فراہم کرے گا، وہ آپ کو کھانا پینا بھی فراہم کرے گا، وہ آپ کو روٹی کپڑا مکان سب کچھ دے گا، یہ اس کی ذمہ داری ہے کہ وہ دے گا۔ اس سے زیادہ اور کیا تحفظ ہو سکتا ہے؟ جائیداد میں آپ کو حصہ دے گا، وراثت میں حصہ دے گا۔ تو یہ کچھ چیزیں ہیں جن کو ایڈریس کیا جانا چاہیے، جن کو اپنے لیٹنٹ پیٹنٹ، ان کو اپنی اصلی روح میں امپلیمنٹ کرنے کی ضرورت ہے۔

0: बीमारी हक दे अवेलाजी सुनत अमल दे अवेलाजी सुनत अमल दे
1: ओस कचेरे तासु तदासे अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जिदली कड़ीदली हो ढेर गर्जिदली कड़ीदली हो
0: नो बिल्कुल मायूस के गई माँ मायूस के गई माँ अल शिफा दवा खाना शवाल मार्केट टांग सिटी ता तशरीफ रावड़े او د حکیم مولانا نور الهدى صاحب نا پل علاج ترلاسه کولې شي
1: او د نورو معلوماتو د پاره په دغه نمبر کال کولې شي
0: 0319 55 23 404. الشفا دواخانه الشفا دواخانه شوال مارکیٹ ٹانگ حکم کی چی موجود دوی مولانا و حکیم نور الہدا صاحب سحر اتو بجو نواخلا ترمازیگر سلور بجو پورے دو مریضانو چک اپ کوی آیا کتاسو تا مختلف امراض وی جوڑنو دردنا پٹو دردنا بواسیر خونی وبادی نواسیر گردے کانے تریخی کانے پراسٹیٹ ارکن نسا او ددینا علاوہ زنانا او مردانا پوشی دا امراض علاج ہم پا آسانے سرکی دلیشی علاج ہم پا آسانے سرکی دلیشی نو پتا یاد لرے الشفا دوا خانہ شوال مارکیٹ نیز ٹریفک پوائنٹ ٹانگ سٹی موبائل نمبر 0319 55 23 404

0: जी जनाब, ये है रेवोल्यूशन केसन का। हम कहते हैं भाई नीली पीली सब्ज हरी और गुलाबी डब्बियों से जान छुड़ाए। हाँ जनाब, केसन शैम्पू जो है, अगर आपके घर के अंदर पांच लोग हैं और उनको पांच मसले हैं, एक को खुश्की बहुत है, एक जनाब बाल बहुत गिरते हैं, एक के बाल बहुत ज्यादा रूखे हैं, जान नहीं है उनके अंदर जनाब, एक के बाल उलझे उलझे से रहते हैं और एक के बाल सख्त हो जाते हैं, तो भाई कुछ भी नहीं, आप सिर्फ केसन का शैम्पू ले आइए जनाब, जो विटामिन B3, B5 कंडीशनर के साथ बना हुआ ऐसा शैम्पू है कि आप जिंदगी भर इस शैम्पू को तब्दील नहीं कर पाएंगे। ठीक है जनाब, ये इतनी प्यारी लुक देगा आपके बालों को कि आप हैरान रह जाएंगे। जी जनाब, अस्सलाम वालेकुम।
1: वालेकुम सलाम, असद फ्रॉम कर रहा हूं।
0: जी हुकम सर।
1: ये आज मदर डे है ना?
0: हाँ हाँ बिल्कुल।
1: मैं अगर माँ की खिदमत पे पेश करूँ, क्या क्या ख्याल है?
0: जी बिल्कुल, हुकम सर करें, क्यों नहीं।
1: हाँ, वो मेरी बदसलूकी पर भी मुझे दुआ देती है।
0: वाह।
1: आगोश में लेकर सब गम भुला देती है।
0: वाह जी।
1: यूं लगता है जैसे जन्नत से आ रही है खुशबू जब माँ अपने पहलू की मुझे हवा देती है।
0: वाह।
1: मैं जो अनजाने में कभी करूँ कोई गलती, मेरी माँ इस पर भी मुस्कुरा देती है।
0: अरे वाह,
1: क्या खूब बताया है रब ने रिश्ता माँ का। वीरान घर को भी जन्नत बना देती है।
0: जनाब, वीरान घर को भी जन्नत।
1: माँ के बाद मेरा कौन सहारा होगा? ये बात अक्सर मुझे रुला देती है।
0: क्या कहने जनाब, क्या कहने। बहुत शुक्रिया जनाब असद भाई, असद सर, अंकल असद हमारे साथ टांग से मौजूद थे और मदर डे के ऊपर चार चांद लगा रहे हैं हमारे प्रोग्राम को, थैंक यू सो वेरी मच जी। तो जनाब केसन का ये वाला शैम्पू, मदनी साहब जीएम साहब, हाँ जी तला को याद कर रहे थे जीएम, और जीएम साहब बताइए आज चाय का मजा कैसा रहा?
2: हर तरफ
0: सीधा से सही से बताएगा, अल्लाह को जान देनी।
3: एक सोल्यूशन केसन शैम्पू द रेवोल्यूशन।
0: जी जनाब, केसन शैम्पू द रेवोल्यूशन, इनकलाबी किस्म की प्रोडक्ट है हमारी जनाब, और आप सब लोग इस्तेमाल कीजिएगा। ट्रायल पैक आपको हम 3 दिन का देते हैं कि जनाब 3 दिन इस्तेमाल करें, अगर आपको ये शैम्पू मजा ना दे तो आपने हमारे दुकानदार जिससे भी लिया होगा ना उसे वापस कर दीजिएगा। शाहजान भाई हमारे साथ रेडियो पैगाम से मौजूद है, अस्सलाम वालेकुम।
4: वालेकुम सलाम सर खलील खान।
0: असा तो सही गारंटियां देते बैठे हैं कि सारा शैम्पू त्रै दिन वास्ते घिनवो नहीं हो, तो इसको इस्तेमाल करो अगर वाल तुहाडे नरम मुलायम सिल्की खुश्की को खत्म न करे, ठीक है जनाब, तो वापस दे बन जाए। क्या कोई बंदा उसी जरा वापस कर वैसी?
4: नहीं सर बिल्कुल ना, उसी गलत कोई गाल कर रहे चाहता मैं ना जाता।
0: अच्छा जी,
4: इंशाल्लाह गारंटी है, गारंटी
0: मैं तो देने बैठा तुसे नाल देने पैवे हैं सही।
4: बिल्कुल साडी गारंटी है, जेरा को अगर मजा ने देवे साडे वापस हो जावे।
0: कितने अरसे कोल तुसा सारा ये शैम्पू इस्तेमाल करे देवे दे विशा जान भाई?
4: सर जिस खत्म हो को डोकने शुरू आए
0: वादे को दरमियान ही छोड़ा था नहीं वे केसन को? केसन शैम्पू
4: ना ना ना ना छोड़ा नहीं सर।
0: अच्छा परमानेंट आने पे वो कहते निकाह था नहीं वे की दे केसन? ठीक है सही, यानी कि तुसे याद है पे वाकई इनकलाबी प्रोडक्ट है केसन का शैम्पू?
4: बिल्कुल इनकाल है सर।
0: तावा तो सारे लोगों को क्या अक्सो तुसा अपना पैगाम के रहा तुम्हारा?
4: असा तो याद है कि बिल्कुल घिने नहीं नाल खुशकी ते वाल ना गिरसन।
0: अच्छा जी, वाल ढामना ही रुक वैसी ते खुशकी भी खत्म थी वैसी?
4: बिल्कुल
0: खत्म करें केसन शैम्पू बाजी वाह।
4: बिल्कुल इंशाल्लाह इन नाल हर शय दी गारंटी है।
0: अच्छा चलो ठीक है सही, बहुत मेहरबानी सही, शुक्रिया नवाज
4: जी
0: सारों के सलाम। और जो है हमारे बहुत ही प्यारे जीएम साहब फेसबुक लाइव के ऊपर मौजूद है और कहते हैं कि मलाई के साथ मैंने चाय पी है, लेकिन मैंने तो मलाई के साथ पी है। रोके हेयर फॉल लाए चमक,
2: महके हर तरफ,
3: पांच प्रॉब्लम्स का एक सोल्यूशन केसन शैम्पू द रेवोल्यूशन।
0: जनाब एक नारा है जो गूंज रहा है कि जनाब केसन का शैम्पू रेवोल्यूशन है, इनकलाब है। एक और कॉलर, अस्सलाम वालेकुम।
5: وعلیکم السلام خلیل بھائی, کیسے ہیں؟ ٹھیک ٹھاک, ابھی اٹھا ہوں, پروگرام تو سن رہا ہوں, سات چار بات کے ساتھ محنت کر رہا ہوں.
0: اچھا, لیکن وہ آپ پوری طور تو بیدار نہیں تھے.
5: نہیں نہیں, بیدار تھا, وہ جو چاک والوں نے فون کیے ہیں اسد بھائی نے, شروع سے سن رہا ہوں چودھری صاحب کو بھی, آر ایس انکل.
0: اچھا ٹھیک ہے ٹھیک ہے,
5: ابھی ابھی ممبر صاحب کو سنا ہے. ہاں شیمپو ماشاء اللہ اچھا ہے, میں کل رشتہ داروں کے پاس گیا, انہوں نے بھی آرڈر رپیٹ دیا ہے, گھر میں بھی ختم ہونے کو ہے.
0: کیا لگاتے تھے آپ؟ اللہ کو جان دینی ہے. نظر حسن پہلے کیا استعمال کرتے تھے کیسن شیمپو سے پہلے؟
5: ہاں ہاں, انشاءاللہ بالکل, اس میں گارنٹی ہے. میرے بال گھر والوں کے, دوستوں رشتہ داروں کے, خصوصاً فیمیل نے جو یوز کیا ہے نا جی,
0: ہاں ہاں,
5: ان کے بال گھنے ہوئے ہیں, بڑے ہیں, اور کیا ہے سلکی ہوئے ہیں, مطلب پہلے سے بہت اچھی ان کو چینج آئی ہے. ریولیوشن کا مطلب تو تبدیلی ہے. پھر انہوں نے اپنے جو ہے نا وہ پینٹین اور وہ ہیڈ اینڈ شولڈر کے کیا ہے ہیلو ہیئر, وہ چھوڑ دیے ہیں.
0: چھوڑ دیے ہیں, کیسن کے اوپر آ گئے ماشاء اللہ.
5: ہاں ہاں, اور رشتہ داروں نے کل کہا ہے ریپیٹ آرڈر ہے, میں نے کہا انشاءاللہ میں بھائی کو فون کروں گا,
0: اچھا
5: کچھ نہ کچھ کل پرسوں تک منگوا لیں.
0: یعنی کہ
5: پیٹ کم کا آرڈر بھی دے رہے ہیں, وہ بھی ماشاءاللہ ہمارے علاقے میں بہت زیادہ چل رہے ہیں.
0: پیٹ کم, پیٹ کم تو بھائی پچھلے ہفتے بھی آپ کو درجن گیا ہے, وہ ختم ہو گئے.
5: ختم ہو گیا, میں خود بچے بھی مانگ رہے ہیں.
0: لوگوں کو کیسا رزلٹ, لوگوں کو نظر ہے سر کیا رزلٹ مل رہا ہے لوگوں کو؟ لوگوں کو
5: آئل کا بھی ڈیمانڈ ہے, وہ بھی چلتا زیادہ ہے نا, اس لیے بالوں کو اچھا بھی کرتا ہے ماشاءاللہ, اور بال میرے اپنے بھی گرنا شروع بند ہو گئے ہیں.
0: بند ہو گئے, آئل اور شیمپو دونوں استعمال کرتے. ویٹ کم پیٹ کم کا تھوڑا سا بتائیں ہمیں.
5: یہ تین آرڈر ہیں ریپیٹ آرڈر, ہاں ان میں فرق آیا ہے نا ماشاء اللہ, جو جن کے پیٹ بڑے ہوئے تھے فیمل کے خصوصاً, تو وہ کم ہونا شروع ہو گئے ہیں, اور شوگر اور بلڈ پریشر کنٹرول میں آ رہا ہے اللہ کے فضل سے. اپنی میری آنٹی کا بھی ہوا ہے گھر میں, اور بیٹی کا بھی
0: ماشاء اللہ
5: بیلنس ہو گئے ہیں, خوش ہیں. میدے کی تکلیفیں جو تھی وہ بھی نارمل ہو رہی ہے,
0: ایک پھکی سے بلڈ پریشر بھی کنٹرول ہو رہا ہے. آرڈر
5: کل ریپیٹ دوں گا سر.
0: ٹھیک ہے جی, ٹھیک ہو گیا.
5: سننے والوں شبیر بھائی, شاہجہاں ممبر, شاہجہاں چشتی, سارے
0: نظر حسن ہمارے ساتھ ہے, اور یہ پہلے پروڈکٹ ہمارے ڈر ڈر کے انہوں نے خریدے, ٹھیک ہے جناب, ڈر ڈر کے, اور اس کے بعد جو ہے ماشاء اللہ اب بیچنا شروع ہو گئے. جی یہ مجھ سے پہلے گاڑی لے لیں گے, پتا ہو آپ کو. تو یار یہ ہماری پروڈکٹ جو ہے ویٹ کم پیٹ کم, آج میں اپنی شاپ پر گیا ہوا تھا, سنڈے کا دن تھا تو کچھ زیادہ ہی بیٹھ گیا میں, اور آپ یقین کریں میں کوئی بیٹھا ہوں دس بجے سے لے کر ساڑھے دس سے لے کر کوئی ڈیڑھ بجے کے قریب بیٹھا ہوں, تو آپ یقین کریں کہ میں یہ سمجھ رہا تھا کہ یہ کیسن شاپ ہے یا یہ کیسن دواخانہ ہے, کیونکہ جناب جو بھی آ رہا تھا بھائی, تین ہاضمہ کنٹرول دے دو, دو شفا درد دے دو, ٹھیک ہے جناب, تین پکیاں دے دو. تو میں نے کہا بھائی یہ بیوٹی کی پروڈکٹ ہے, لیکن میں یہ ایک حقیقت ہے کہ یقین کیجئے کہ جو لوگ یہ ہیلتھ کے معاملات ہیں نا, ان کے اندر بیچاروں کو ڈاکٹروں کے پاس اور ادھر ادھر چکر لگا کر ان کے اتنے پیسے ضائع ہو جاتے ہیں, کہ جب ان کو ایک جو ہے سولوشن نظر آتا ہے کہ یار کیسن کے پاس یہ چیز ہے, معدے کی جتنی بھی خرابیاں ہیں کیسن, ہاضمہ کنٹرول ہے, موٹاپا ہے, ٹھیک ہے جناب, اور بہت سارے پرابلم ہیں ان کو, ہاضمہ کنٹرول ہے. صبح تین مریض آئے, لوگ مریض, اب میں کسٹمر تو نہیں کہوں گا, مریض ہی تھے جناب, جو شفا ہے درد لینے کے لیے. تو میں نے پوچھا کہ بھائی کہاں سے آئے, تو کہہ رہے تھے یار ہم, کسی نے کہا پہلے سے یوز کر رہا تھا, کوئی کہہ رہا تھا کہ نہیں ابھی سنا ہے اس کے بارے میں. تو مختلف قسم کے لوگ جو ہے ہماری ہیلتھ کی پروڈکٹ کو بہت زیادہ آنر کر رہے ہیں, کیونکہ ہماری ہیلتھ کے اندر تک آپ کو پتا ہے کہ جب آپ ڈاکٹر کے پاس جاتے ہیں یا کسی حکیم کے پاس یا کہیں پر بھی بہت سارے خرچے ہو جاتے ہیں, تو سنگل تھراپی سے اگر آپ کو رزلٹ مل رہا ہے نا, یعنی کہ میں کہتا ہوں کہ بھائی اگر کسی کے کمر کے اندر درد ہے وہ ڈاکٹر کے پاس چلا جائے نا, اس کو 3000 کی دوائی لکھے گا بھائی, ایک شفا درد خریدے. کسی کے کمر کے اندر درد ہے, جوڑوں کے اندر درد ہے, مختلف قسم کے درد ہے. میں کل ایک بہت پیاری سی ویڈیو دیکھ رہا تھا کہ سائنس ہمیں کہاں لے کے آ گئی ہے, ٹھیک ہے جناب, ایک وقت تھا جب ڈاکٹر نہیں تھے, آرتھوپیڈک ڈاکٹر نہیں تھے, اور ایک جراح والا, ایک جراح آدمی جو ہوتا تھا, ٹھیک ہے جناب, ہڈی جوڑنے والا, وہ بغیر آپریشن کے آپ کی ہڈی ٹھیک کر دیتا تھا. یہاں پر آپ کے پورے جسم کو کھول کر 2 مہینوں کے لیے آپ کو بیڈ ریسٹ کے اوپر ڈال دیا جاتا ہے. تو کیا سائنس نے, ہم نے ترقی کر لی ہے, ٹھیک ہے جناب. اچھا, کوئی ڈاکٹر نہیں ہوتے تھے, کوئی ہاسپٹل نہیں ہوتا تھا, صرف دائیاں ہوتی تھیں, اور कितने हजार कितने करोड़ लोग पैदा हुए और नॉर्मल जो है डिलीवरी से पैदा हुए, और आजकल औरत को चीर फाड़ के रख दिया जाता है, सी सेक्शन कर दिया जाता है। तो साइंस ने कितनी तरक्की कर ली है, क्या पुराने दौर से हम बहुत आगे चले गए हैं। ठीक है जनाब, यानी कि बहुत सारे मसले जो नेचुरल वे पर हम हल कर रहे थे, आसानी के साथ हल कर रहे थे, हमें पढ़ा दिया गया कि जनाब साइंस ने इतनी तरक्की कर ली है, तो उस तरक्की को हम सामने रखें और चीजों को सामने रखें तो आप दूध का दूध और पानी का पानी आपके सामने हो जाता है कि जनाब किस डगर के ऊपर हम ठहरे हुए हैं। तो जनाब केसन के अल्हम्दुलिल्लाह जो हेल्थ की प्रोडक्ट है, आप जोड़ों का दर्द हो, पट्ठों का दर्द हो, कमर का दर्द हो, फालेज हो, लकवा हो, इन तमाम पोजीशंस के अंदर आप एक दफा शिफाए दर्द को जरूर ट्राई कीजिए। यकीन कीजिए ये बहुत ही इफेक्टिव किस्म के हमने ऑयल बनाया। इसी तरीके से वेट कम पेट कम आपके ब्लड प्रेशर को नीचे ला सकती है, आपके शुगर लेवल को कम कर सकती है, आपके जो चर्बी है उसको पिघाल कर आपको मोटापा खत्म कर सकती है, आपको बहुत सारे फायदे पहुंच सकते हैं, आपका मैदा बिल्कुल सेट हो जाएगा जब आप केसन की वेट कम पेट कम हर्बल फक्की का इस्तेमाल करेंगे। या आप मैदे के मसाइल के लिए केसन हाजमा कंट्रोल सिरप, ये हमारे हेल्थ के प्रोडक्ट हैं। ठीक है जनाब, जिनकी इतनी वाह वाह है अल्हम्दुलिल्लाह, और जिनको लोग इतनी मोहब्बत से खरीद रहे हैं कि जनाब उनके हजारों रुपए बच जाते हैं वो सिंगल थेरेपी से, सिंगल डोज के साथ हमारी प्रोडक्ट खरीद कर जो है वो अपने आप को हेल्दी और सेहतमंद बना रहे हैं। ठीक है जनाब, और जी जब और जीएम साहब, आज सारे जीएम साहब के मैसेज है फेसबुक लाइव के ऊपर, तला मौजूद है, सलाम कह रहे थे, थैंक यू सो वेरी मच। और कहते हैं कि साशे मिलते हैं, नहीं जी साशे नहीं है।

मौसम तो आज ऐसा है बट मेरा टेम्परेचर बहुत ही हाई है, सब मूड में खराब दे अल्लाह दे खैर को। वैसे ना मुझे नाम नुड़ मन रहा खुशहाल वैसे स्टार जी आप अपनी दिल की बात किस से शेयर करते हो زبس عمر دو سره شیار کوم خا صدغم خبره غلط وکي صدغم خبره زور ته کوم سي دل خو بر شي بیا مال خو بر شي زه دې سي د زمو خبره شیار کوم سي چې میسج می پورا ریچ کوم وای بس ما چې بای بس ما فرمولا نام نه شو ماشا الله چې زمانو مزدي ګره دي او د نمونو څخه کمې دي چې ما ته بل کولې نام رواشیا زکه تخپل دل بل نام کشید مسیح جی ایم خفا زمان نزد تا یو نما پشو سیده سی دا مزغو سرٹک که بزار شید زمان کل نام دی جی ٹک دی سی زدر تخایی مسیح پیچی بای جان ویلکم تو دی لیٹ نائٹ شو سرپرائز شو بای زبردست موسم آور سان کیا بات ہے سی بای فاریو کوئی शौक से नहीं रोता आंसू तभी आते हैं जब दर्द बर्दाश्त नहीं होता मिराल यू राइट बिल्कुल खबर है तो शाह बिल्कुल सही है। अस्सलाम वालेकुम डियर नाजमान भाई सी हाउ आर यू आई एम फाइन व्हाट अबाउट यू विश यू वेलकम टू द सरप्राइज शो एंड शुभ बेस्ट हैं सब लिसनर को सलाम एंड स्पेशली सलाम फॉर यू इट्स मी ज़ोया फ्रॉम टॉन ओके ज़ोया खा जमा खुर खुशहाल शी बन लफते हैं यो जहान मनने से अजीशे ते शी द किस्मत विश्ते द किस्मत विश्ते द किस्मत विश्ते तना बल चपी रवीला सुना زدر تا گور دا بی وسا دا لچارو پشان اغا سڑی چی می طول عمر پسر وگر زو وسر تا گوری دا پر